0: الظالمين وأعتدنا لهم عذاب السعير
1: هما كشورون تمن رسكالانگ باتي تاككون ام كاري اڈو زينة تري كوربيم ادي شيطاننا دمائن اکوا گيني هلتك کموگا اتكتي لبويم ادي تمن رسكالانگ ए शैतानुन्न नरकागे अजाबु तैयारु कुरेवीमे
0: वलिल्लजीन कफरू बिरब्बिहिम अजाबु जहन्नम वबिसल मसीर
1: अदि एवरेंगे वेरिरस्कलांगे काफिरु विमीहुन्न नरकागे अजाबु हुटे अदि एई ಹಾದಹ ನುಬಾವೆಗೆಂವ ನಿಮಿ ದಿಯುಮೆಕೆ